0: एक्सीडेंट हो गया और आप कानूनी मदद लेना चाहते हैं तो ना सिर्फ हम आपके हक का जायज ज्यादा से ज्यादा पैसा लेकर दिलवाते हैं बल्कि अपनी फीस भी आपका क्लेम दिलवाने के बाद ही लेते हैं। और मैं आपकी अपनी अंजुम कुरैशी आपकी अपनी जबान बोलती हूं और हमारे पर्सनल इंजरी लॉयर्स की टीम आपके क्लेम को प्रोफेशनली हैंडल करते हैं। और अगर अपने क्लेम के सिलसिले में आप हमारे लॉयर के साथ मीटिंग करना चाहते हैं तो हमारी कंसल्टेंसी बिल्कुल फ्री है। आज ही मुझे कॉल करें, आपके कार एक्सीडेंट केस में आपका इन्फॉर्मेशन लेना आपका हक है। 416-570-0157।
1: न्यूज़ के लिए मताउन देते हैं आइकॉन इवेंट स्पेस 6887 डिक्सी रोड मिसागा डिक्सी डेरी के इंटरसेक्शन 3 खूबसूरत हाल 1200 तक अफराद की गुंजाइश एम्पल पार्किंग। अपने खुशी के लम्हात को यादगार बनाइए आइकॉन इवेंट स्पेस के साथ। मजीद मालूमात के लिए कॉल कीजिए 4374252500। इट्स 4374252500 आइकॉन इवेंट स्पेस। न्यूज के लिए मैदान दिया है टीम भट्टी रियल स्टेट। फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 6472957861 6472957861।
2: बिस्मिल्लाह रहमान रहीम, अस्सलाम वालेकुम। ये रेडियो पाकिस्तान टोरंटो है। अब आप जुबैरुद्दीन से खबरें सुनिए। मशरिक वस्ती में जारी कशीदगी अब तक बरकरार है और फरीकैन इस तनाज़े के किसी हतमी हल तक पहुंचने में अब तक कामयाब नहीं हो सके। अमरीकी सदर डोनाल्ड ट्रंप ने आज कहा है कि ईरान के पास किसी माहिदे तक पहुंचने के लिए महदूद वक्त बचा है और ईरान के पास शायद 2 या 3 दिन और हैं। उधर कतर की वजारत खारजे के तर्जुमान ने कहा है कि अमरीका और ईरान के दरमियान किसी माहिदे तक पहुँचने के लिए मज़ीद वक्त की ज़रूरत है। उन्होंने कहा कि हम पाकिस्तान की सिफारती कोशिशों की हिमायत करते हैं जिसने फरीकैन को एक जगह लाने और हल तलाश करने में संजीदगी दिखाई है। दूसरी जानिब ईरान ने एक बार फिर अमरीका को सख्त पैगाम देते हुए कहा है कि अमरीकी सदर डोनाल्ड ट्रंप सिर्फ ताकत की ज़ुबान समझते हैं। ईरानी पार्लियामेंट की कौमी सलामती कमेटी के सरबराह इब्राहिम अजीज़ी ने कहा कि अमरीका का नए हमलों से रुक जाना दरअसल ईरान की अस्करी सलाहियत और कौमी इतिहाद का नतीजा है। उनका कहना था कि ईरान के खिलाफ किसी भी इकदाम का मतलब फैसला कुन फौजी रद्देअमल और मुत्तहिद कौम का सामना करना होगा। उधर ईरानी फौज की खातिमुल अंबिया ब्रिगेड ने अमरीकी सदर को खबरदार किया है कि हमारे जवानों की उंगलियां ट्रिगर दबाने के लिए तैयार हैं, दोबारा हमला हुआ तो फौरी फैसला कुन और भरपूर ताकत से जवाब देंगे। उधर ईरानी फौज के तर्जुमान मोहम्मद अक्रामेनिया ने खबरदार किया है कि अगर अमेरिका ने एक बार फिर सेहूनी जाल में फंसकर ईरान के खिलाफ जारहियत की तो जंग नए तरीक़ों और जदीद हथियारों के साथ लड़ी जाएगी जिसका दुश्मन को अंदाज़ा भी नहीं होगा। मुत्तहिदा अरब अमारात की वजारत दिफा ने दावा किया है कि 17 मई को बराका न्यूक्लियर पावर प्लांट पर होने वाले ड्रोन हमले की तहकीकात में सामने आया है कि इस वाक़े में शामिल 3 ड्रोन्स इराक से भेजे गए थे। वजारत दिफा के मुताबिक 3 में से 2 ड्रोन्स को मुत्तहिदा अरब अमारात के फजाई निज़ाम ने कामयाबी से मार गिराया था जबकि तीसरा ड्रोन प्लांट के अंदरूनी हिसार के बाहर एक बिजली के जनरेटर को लगा था। इससे पहले ईरान की वजारत खारजा के तर्जुमान ने कहा था कि ईरान का मुत्तहिदा अरब अमारात के एक जौहरी प्लांट के करीब होने वाले हमले में कोई किरदार नहीं था। उनका कहना था कि मुत्तहिदा अरब अमारात के न्यूक्लियर प्लांट पर हमला एक फॉल्स फ्लैग ऑपरेशन था। वज़ीर आज़म शहबाज शरीफ ने कहा है कि ऑपरेशन गज़ब लिलहक पूरी कुव्वत और अज़म के साथ जारी है ताकि अफगान तालिबान से वाबस्ता दहशतगर्द प्रॉक्सीज के खिलाफ मासूम शहरियों की जानोमाल का तहफ़ यकीनी बनाया जा सके और दहशतगर्दों के ठिकानों और मावनत फराहम करने वाले ढांचों को सख्त सजा दी जा सके। दूसरी जानिब फील्ड मार्शल सैयद आसिम मुनीर ने कहा है कि पाकिस्तान की मुसल्ला अफवाज अवाम की भरपूर हिमायत के साथ हर किस्म की दहशतगर्दी के मुकम्मल खात्मे के लिए पुरअज़्म है। उनका कहना था कि पाकिस्तान की तरक्की का सफ़र प्रोपेगेंडे जाली खबरों या बैरूनी सरपरस्ती में होने वाली दहशतगर्दी के जरिए नहीं रोका जा सकता। दूसरी जानिब सिक्योरिटी फोर्सेज ने शिमाली वज़ीरिस्तान में ऑपरेशन के दौरान भारतीय सरपरस्ती याफ्ता 22 खवारिज को हलाक कर दिया। उधर बलूचिस्तान में ट्रक मालिकान की तंजीम बलूचिस्तान गुड्स ट्रक ओनर्स एसोसिएशन ने अदम तहफ़ के बायस बलूचिस्तान से ट्रकों के जरिए मादनियात की तरसील रोकने का ऐलान किया है। एसोसिएशन के सदर का कहना था कि बलूचिस्तान में उन ट्रकों पर हमले किए जा रहे हैं जिनके जरिए मादनियात की तरसील की जा रही होती है। उन्होंने बताया कि गुज़श्ता एक हफ्ते के दौरान 12 ट्रकों पर हमले किए गए जिनमें से 8 नाकारा हो गए। ادھر ایک سرکاری اعلامیے کے مطابق وزیر اعظم نے بلوچستان کی رخشان ڈویژن میں فرنٹیئر کور تعینات کرنے کی ہدایت کرتے ہوئے کہا ہے کہ اس سے بلوچستان میں معدنیات کے تحفظ کے لیے ایک راہداری قائم ہوگی۔ خیبر پختونخوا کے وزیر اعلیٰ سہیل آفریدی نے کہا ہے کہ ایک صوبے کے وزیر اعلیٰ کا راستہ روک کر حکومت کیا پیغام دینا چاہتی ہے۔ واضح رہے کہ سہیل آفریدی عمران خان سے ملاقات کے لیے اڈیالہ جیل جا رہے تھے، لیکن انہیں اسلام آباد اور راولپنڈی کے داخلی حصے میں ہی روک لیا گیا تھا۔ سہیل آفریدی کا کہنا تھا کہ کبھی گندم بند کرتے ہیں، کبھی راستے، یہ ایک صوبے کو کیوں الگ تھلگ کرنا چاہتے ہیں۔ سہیل آفریدی نے خبردار کیا کہ اگر انہوں نے آج ہوش کے ناخن نہ لیے تو جو ہم نہیں کرنا چاہ رہے تھے ہم وہی کریں گے۔ امریکی ریاست کیلیفورنیا کے شہر سین ڈیگو کے ایک مسجد میں فائرنگ سے دو مشتبہ حملہ آوروں سمیت پانچ افراد ہلاک ہوئے ہیں۔ پولیس کے مطابق مرنے والوں میں مسجد کا محافظ بھی شامل ہے۔ پولیس کا کہنا ہے کہ دونوں نوجوان مسجد کے باہر فائرنگ کے بعد اپنی گاڑی میں مردہ پائے گئے تھے، اور ابتدائی تحقیقات سے ظاہر ہوتا ہے کہ انہوں نے خود کو گولیاں مار کر خودکشی کی تھی۔ عالمی ادارے صحت نے خبردار کیا ہے کہ کانگو میں ایبولا وائرس پہلے اندازے سے زیادہ تیزی سے پھیل رہا ہے، اور اس وبا سے اب تک کم از کم 131 افراد ہلاک ہو چکے ہیں۔ خبروں کے مطابق جیسے جیسے تحقیقات ہو رہی ہیں ویسے ویسے معلوم ہو رہا ہے کہ بیماری دوسرے علاقوں تک بھی پھیل چکی ہے۔ سلہٹ میں کھیلے جا رہے میچ کے چوتھے روز کھیل کے اختتام پر پاکستان نے 7 وکٹوں کے نقصان پر 316 رنز بنائے ہیں۔ محمد رضوان 75 اور ساجد خان 8 رنز بنا کر کریز پر موجود ہیں، جبکہ پاکستان کو جیت کے لیے مزید 121 رنز درکار ہیں۔ گزشتہ روز بنگلہ دیشی ٹیم اپنی دوسری اننگز میں 390 رنز بنا کر آؤٹ ہو گئی تھی، اور پاکستان کو جیت کے لیے 437 رنز کا ہدف دیا تھا۔ اور آخر میں یہ خبر کہ کل جی ٹی اے میں گیس کی قیمت میں کسی تبدیلی کا امکان نہیں ہے۔ اس کے ساتھ ہی اب تک کی خبریں ختم ہوئیں۔ اجازت دیجیے، اللہ حافظ۔
1: Toronto 360 TV آپ کا اپنا 24/7 چینل، تمام آئی پی ٹی وی باکسز، جادو بول، شاوا اور زوم باکس پر پاکستانی یا اردو سیکشن میں دیکھیے۔ ٹورانٹو بیس پاکستانی چینلز میں سب سے زیادہ دیکھا جانے والا چینل۔ صبح اذان فجر کے بعد ایک پارے کی تلاوت اردو ترجمے کے ساتھ، اسلامک سیگمنٹ، کرنٹ افیئرز کے پروگرام، سوشل ایشوز، ایجوکیشن اور انٹرٹینمنٹ کے ساتھ ساتھ کامیڈی پروگرام بھی۔ ہر رات 8 اور 10 بجے ٹورانٹو 360 اسپیشل پریزنٹیشن، پاکستانی فیچر فلم رات 11 اور دن 1 بجے، شہر میں ہونے والی تقریبات کی کوریج اور بہت کچھ۔ ٹورانٹو 360 ٹی وی، پاکستان کی پہچان، آپ کا اپنا 24/7 چینل۔ ٹورانٹو 360 ٹی وی، آپ کی آواز آپ کے انداز میں۔
3: ٹورانٹو 360 ٹیلیویژن چینل اور تمام آپ کی باکسز، جادو بول، زوم باکس کے ساتھ ساتھ ایپل ٹی وی، امیزون فائر ٹی وی، روکو ٹی وی کے ساتھ ساتھ ٹوبر ایپ کے تھرو روجرز پہ بھی معنی شاہ دیکھ سکتے ہیں۔ اچھا جناب، بیرسٹر گوہر کا کہنا ہے کہ پاکستان تحریک انصاف کے رہنما ہیں، چیئرمین ہیں، کہ سیاسی مسائل کا حل سیاسی طریقے سے ہی نکلے گا۔ وہ راولپنڈی میں میڈیا سے گفتگو کر رہے تھے، ان کا کہنا تھا کہ مذاکرات کا چینل کھلا رہنا چاہیے، میری خواہش کے دروازے بند نہ ہوں، دروازے کھلے رہیں، ہوا چلتی رہے، روشنی اندر آتی رہے، سیاسی مسائل کا حل سیاسی طریقے سے ہی نکلے گا۔ انہوں نے مزید کہا کہ پیپلز پارٹی کے ساتھ کسی مسئلے پر کسی قسم کی کوئی بات چیت نہیں ہو رہی ہے، ہمارا بڑا معصوم سا مطالبہ ہے کہ بانی پی ٹی آئی تک رسائی دی جائے۔ ان کا کہنا تھا کہ ہم یہ چاہتے ہیں کہ راستے بند نہ ہوں، راستے بند کرنے سے مسئلے حل نہیں ہوتے، ضروری ہے کہ آپ اپوزیشن کی بھی بات سنیں اور بات چیت کا رستہ نکالیں۔ بیرسٹر گوہر کا کہنا تھا کہ بانی پی ٹی آئی سے ہماری اور فیملی کی ملاقات کروائی جائے اور ڈاکٹرز کو رسائی دی جائے، میری خواہش ہے کہ دروازے کہیں بند نہ ہوں، دروازے ہمیشہ کھلے رہیں۔ اس کے علاوہ آج اگر ہم بات کریں تو اسلام آباد پولیس نے دھرنے پر بیٹھے ہوئے پی ٹی آئی کے کارکنوں کو منتشر کر دیا۔ 26 نمبر چونگی پر دھرنے پر بیٹھے تحریک انصاف کے کارکنوں کو پولیس نے منتشر کر دیا۔ اس کے بعد ایئرپورٹ سے آنے والے راستوں کو بھی کھول دیا گیا ہے۔ پی ٹی آئی قیادت اور کارکنوں کو 26 نمبر چونگی پر روکا تھا، وہاں دھرنا بھی دیا گیا، چاروں طرف کئی کلومیٹر تک ٹریفک بھی جام رہا، 6 گھنٹے سے زائد دوران تک گاڑیاں ٹریفک میں پھنسی رہیں، جب پولیس نے آج پی ٹی آئی کے رکن قومی اسمبلی انور تاج کو بھی حراست میں لیا تھا۔ 416-593-0003 ریڈیو پاکستان ٹورانٹو، سی ایم آر 101.3 FM میں آپ کا ہوسٹ ہوں دوست ارشد۔

0: اپنے خوشی کے لمحات کو یادگار بنائیں. آئیکنٹ ایونٹ سپیس میں شادی، مہندی، ریسپشن، برتھ ڈے پارٹیز، کارپوریٹ ایونٹس، غزل اور قوالی نائٹس یا کسی بھی تقریب کے لیے 3 خوبصورت اور شاندار ہالز ہیں جہاں 1200 تک گیسٹس کی بھرپور مہمان نوازی کر سکتے ہیں. تمام حلال ڈشز پاکستانی شیف کی نگرانی میں روایتی ذائقوں کے ساتھ تیار کی جاتی ہیں. ان ہاؤس سٹیجنگ، آڈیو ویژول سسٹم، 10 پروجیکٹر سکرینز، مکمل ٹیکنیکل سپورٹ کے ساتھ. بہت ہی کنوینئنٹ لوکیشن 6887 ڈکسی روڈ میں سساگا، ایمپل پارکنگ اور کلوز ٹو ہائی ویز. فار مور انفارمیشن اینڈ بکنگ کال مسٹر عالم 437-425-2500 اور برمپٹن میں کوئنز مینر ایونٹ سینٹر 2 آکشن لین برمپٹن. فار مور انفارمیشن کال 416-814-3600. کوئنز مینر ایونٹ سینٹر.
1: Sunshine Radio proudly present the Grand Eid Bazaar on May 22nd, 23rd at Palacio Event Center, 34107 Court, Mississauga. May 24th, 25th and 26th at Icon Event Space, 6887 Dixie Road, Mississauga. No tickets, free parking. Enjoy the shopping pleasure. Clothing, jewelry, mehndi, chudiyan, food, entertainment and much more. Call Shaheen Khan or Matanat Khan at 416-825-9275.
0: ایس ایس آر آٹو ریپیئر 3438 شیپرڈ ایونیو ایسٹ اسکاربرو وارڈن اور شیپرڈ کا انٹرسیکشن 24/7 آٹو ریپیئر ویری کلوز ٹو ہائی وے 401 تمام میجر ریپیئر ورک کرتے ہیں باڈی شاپ ایکسیڈینٹل ریپیئر ڈینٹنگ پینٹنگ انجن ریپیئر آئل چینج ٹائر چینج بریک پیڈز اینڈ راؤٹر ویل الائنمنٹ بیٹری اینڈ اے سی سروس 24/7 ٹوئنگ سروس بھی اویلیبل ہے ایس ایس آر آٹو ریپیئر کال نذیر چودھری اویس چودھری اور منیر حسین 6473217444 it's 6473217444
2: sirf mortgages that's Rajiv Talwar the mortgage superstar mortgage residential low ya commercial for customized mortgage solutions choose Rajiv Talwar mushkil se mushkil mortgage ho last minute deal ho ya phir credit issues ho Rajiv Talwar ka wasi ilm aur tajurba aapka kaam aasan kar dega to yaad rakhiye mortgage unse mat lijiye jo mortgage bhi karte hain balki mortgage sirf unse lijiye jo mortgage hi karte hain call Rajiv Talwar of leading edge mortgage experts 905-819-1001 905-819-1001 license number 12374
3: جی ہاں 905-819-1001 جناب راجیو تلوار صاحب کے رابطے کا نمبر ہے. The most renowned and credible اگر ہم کہیں mortgage broker ہیں تو ان میں سے سب سے پہلے نام جناب ہماری کمیونٹی میں راجیو تلوار صاحب کا آتا ہے. کسی قسم کی بھی مارگیج ہو، کوئی پرابلم ہو، آپ ان کو کال کیجیے. آن دا فون آپ کو بتا دیں گے کہ ممکن ہے یا نہیں ہے. لاسٹ منٹ کی وہ ڈیلز ہوتی ہیں، اس کے اسپیشلسٹ ہیں. اب مارٹگیج کے حوالے سے کوئی مسئلہ ہے آپ کو، ایک بار آپ ان سے رابطہ ضرور کیجیے. 905-819-1001 ان کے رابطے کا نمبر ہے. بہت وسیع تجربہ ہے ان کا، مور دین 2 decades سے یہ ہے سرو کر رہے ہیں کمیونٹی کو. ہمارے ساتھ موجود ہیں، خوش آمدید کہیں گے. رجو بھائی ویلکم یو ان ویری پاکستان ٹورانٹو.
4: تھینک یو بٹی صاحب، تھینک یو ویری مچ. ہائی لسنرز، کیسے ہیں آپ سب؟
3: بہت شکریہ آپ کا. جو صورتحال ہے معیشت کی، اکانومی کو ہم دیکھ رہے ہیں، کافی مشکل میں ہے. انٹرسٹ ریٹ ہولڈ کیا ہے، آپ بھی شاید تھوڑا سا آئیڈیا دے رہے تھے، ذکر ہو رہا تھا کہ وہ کم ہونے کی تو باتیں بھول جائیں. تو اوورال کیا آپ کو لگتا ہے انٹرسٹ ریٹ؟ اب ظاہر ہے جون میں پھر اس حوالے سے جو ہے وہ میٹنگ ہوگی بینک آف کینیڈا کی، رکتا کم ہوتا ہے بڑھتا نظر آ رہا ہے آپ کو؟
4: دیکھیے سر، انٹرسٹ ریٹ خالی انٹرسٹ ریٹ کے سے نہیں ہے. انٹرسٹ ریٹ کے پیچھے 4-6 فیکٹرز ہیں، وہ میں آپ کو سارے بتا دیتا ہوں. سب سے نمبر 1 ہے جی ڈی پی، جو فور کاسٹ ہے 2026 کا بیئر منیمم 1.1 to 1.2%. سو بالکل فلیٹ جی ڈی پی ہے، بالکل فلیٹ. 2.6, 2.8, 2.9 اچھے ٹائمز میں رہتی ہے، 1.1 ہے تو آپ امیجن کر سکتے ہیں کہ آلموسٹ 3% سے 1% پہ آ رکھی ہے. تو کہاں، اٹس ٹوٹلی فلیٹ، اٹس اسٹیگنٹ. اب انفلیشن دیکھیں گے، ہیڈ لائن انفلیشن مارچ میں 2.4% ہوئی ہے، اور وہ اس وجہ سے ہوئی ہے کہ گیس کی اور تیل کی قیمتیں جو انرجی کی بڑھی ہیں، اس کی وجہ سے انفلیشن بڑھ گئی ہے. اور انفلیشن بڑھنے کا مطلب ہے everything goes with it. اگر گیس بڑھی ہے تو انفلیشن بڑھی ہے، انفلیشن بڑھی ہے تو فوڈ، گروسری، ایوری تھنگ، لمبر، ایوری تھنگ ول انکریز. تو انکریز ہونا لازمی ہے. اب اس کے بعد اب دیکھیے انٹرسٹ ریٹ کو، ابھی آپ نے بالکل ٹھیک بتایا، اپریل میں فیڈز نے 2.25% پہ اس کو ہولڈ کیا ہے، اوور نائٹ 4.45. اور اس کے بعد جو لیبر مارکیٹ ہے، انمپلائمنٹ ریٹ آج کی ڈیٹ میں قریباً 6.5 to 7% ہے. تو کوئی بھی انڈیکیٹر بھٹی صاحب ایسا نہیں لگ رہا ہے کہ जिससे कि कुछ आगे रिलीफ आने वाला है, लेकिन क्योंकि इकोनॉमी बहुत ज्यादा खराब चल रही है इसलिए रेट बढ़ नहीं, अभी तो नहीं बढ़ रहा, लेकिन मैं अपनी प्रोजेक्शन बता दूं, मुझे लगता है सर अराउंड सितंबर अक्टूबर थर्ड और फोर्थ क्वार्टर के आसपास 0.5% तक रेट बढ़ेगा एंड ऑफ द ईयर तक, अगर सितंबर से शुरू हो तो आप ये लगाइए दो बारी में 0.25 बढ़ा तो एंड ऑफ ईयर हमारी जो आज प्राइम लेंडिंग रेट 4.45 है कैन बिकम 4.95। ये एक मसला है, मॉर्गेजेस बढ़ेंगी, फिक्स मॉर्गेजेस ऑलरेडी इंक्रीज हो चुकी हुई हैं, जो फिक्स मॉर्गेज 3.79 तीन साल की मिल रही थी वो अब 4.45 पे आ गई है। सो थिंग्स आर गोइंग इन द रॉन्ग डायरेक्शन, बट अभी इसका कुछ कर नहीं सकते, ये सारी वर्ल्ड में यही इकोनॉमी चल रही है। सबसे बड़ी बात जो लोग मैं बात पिछले 3-4-6 महीने से आई थिंक हम डिस्कस कर रहे हैं सारे चैनल्स के ऊपर, यूट्यूब के ऊपर, ऑल सोशल मीडिया के ऊपर, कि जो लोग मॉर्गेज रिन्यू करा रहे हैं इस साल में और अगले साल में, अगर पहले 6 महीने में, they are going to get big high rates, sir.
3: Very right. 905.
4: तो अगर आप उसको पहले फिक्स कर लेंगे दोस्तों बहुत फायदे में रहेंगे। अगर आपको लगता है मैं लास्ट मिनट में कुछ नहीं होगा, कुछ भी नहीं होगा, बट्टी साहब एक आपको एग्जांपल बताता हूँ।
3: जी जी।
4: आज की डेट में मेरे पास कम से कम एक हफ्ते में 8-10 कॉलें पता क्या आ रही हैं? घर की वैल्यू 8 लाख, मॉर्गेज 12 लाख। तो क्या करेंगे आप?
3: सही बात है।
4: और ये अगर रेट बढ़ा, रेट बढ़ा जो कि बढ़ना है सब, अभी नहीं सितंबर अक्टूबर के आसपास, तो और ज्यादा एक्विटी गिरेगी क्योंकि वैल्यू ऑफ द प्रॉपर्टी और गिर सकती है। और गिर गई तो जिनके घर में थोड़ी बहुत एक्विटी बची हुई है उसको रोटेट करना मुश्किल हो जाएगा। अगर आप चाहेंगे कि मैं लेंडर चेंज कर दूं तो नहीं कर पाएंगे दोस्त। तो डू इट नाउ, अभी भी रेट इतने ज्यादा नहीं है, बन सकती है बात। टेक केयर ऑफ योर मॉर्गेज, ये फाइनेंशियल हेल्थ है, इसको ठीक नहीं रखेंगे तो दूसरी जगह भी प्रॉब्लम आती है। तो कॉल अस बैक, कुछ भी क्वेश्चन हो आपको अपनी मॉर्गेज का, आज की डेट में बट्टी साहब हमारे पास इतनी ज्यादा कॉल है, मैं आपको ये बता दूं, और मेजॉरिटी ऑफ द केसेस को हम मना क्यों कर रहे हैं, देयर इज नो इक्विटी इन द होम।
3: बिल्कुल ठीक है।
4: कम से कम 10-15 कॉल एवरी वीक मैं रिजेक्ट कर रहा हूं कि आपके पास इक्विटी
3: है ही नहीं, कहां से देंगे? मेरे
4: अच्छा कुछ कर ही नहीं सकते।
3: बिल्कुल ठीक।
4: अच्छा, तो इसको अगर फिक्स कर लेंगे तो या गो अहेड सर।
3: अच्छा, अब जैसे आपने बताया अभी सूरत हाल तो बहुत खराब हो गई, अभी इक्विटी भी नहीं है आपको, जब किस तरह से, तो एक आपने लास्ट टाइम शायद बताया था कोई लोन के हवाले से या कोई ऐसी चीजें, मतलब कोई तो बैकअप, कोई तो ऐसा हो जो चीजें बेहतर, तो इस हवाले से
4: हेल्प। देखिए सर, मैं लोन की पिछले 3 हफ्ते से हम बात कर रहे हैं रेडियो के ऊपर, आपके रेडियो पर भी मैंने कहा है, हर तरह का लोन, हर तरह का बिजनेस लोन, चाहे वो बिजनेस लाइन ऑफ क्रेडिट हो, चाहे ऑपरेशनल लाइन ऑफ क्रेडिट हो, चाहे आपको बिजनेस के लिए पैसे चाहिए हो, चाहे आपको स्टार्टअप के लिए चाहिए हो, वी हैव ऑल काइंड्स ऑफ लोन्स। सारे गवर्नमेंट लोन्स है, 500,000 to $1 million भी हम दिलवा रहे हैं। कॉल मी बैक, आई विल गेट यू द मनी। आपको पैसा मिला, आप उसको कहां यूज करते, दैट इज योर जॉब।
3: बिल्कुल ठीक।
4: लेकिन आपको लोन मिल सकता है, एक्विटी गिरी हुई हुई है, और जो लोगों की रिन्यूअल आ रही है आने वाले पूरे एक साल में, टेक केयर ऑफ योर मॉर्गेज राइट नाउ सर, इज गोइंग टू कॉज प्रॉब्लम फॉर यू।
3: That's very important. इस मुश्किल सूरत हाल में प्लानिंग बड़ी इंपॉर्टेंट है, वक्त से पहले प्लान करना बड़ा जरूरी है, और स्ट्रेटेजी क्या होगी इसके लिए आप रابطہ कीजिए 905-819-1001। राजीव तलवार साहब के रابطے का नंबर है 905-819-1001। थैंक यू वेरी मच राजीव भाई, बहुत शुक्रिया। नेक्स्ट वीक आपसे फिर बात करते हैं।
4: थैंक यू वेरी मच बट्टी साहब। बाय लिसनर्स, टॉक टू यू नेक्स्ट वीक, कॉल मी बैक इन गुड फेथ एंड सी व्हाट आई डू फॉर यू।
3: जरूर बिल्कुल जनाब, कॉल कर लीजिए, मुश्किल है इसमें कोई शक नहीं है। मॉर्गेज के हवाले से लोगों के लिए बहुत से मसाइल हैं, इंटरेस्ट रेट भी बढ़ गया है, लेकिन कोई ना कोई हल जरूर होगा। आप रब्ता करके मशवरा लीजिए 905-819-1001 राजीव तलवार साहब के रब्ते के नंबर। रेडियो पाकिस्तान टोरंटो CMR 101.3 FM स्टूडियोज में रब्ते के नंबर 416-593-0003। मैं आपका होस्ट दोस्त अर्शद भट्टी हूँ, आपको लिए चलेंगे आज की शायरी के सेगमेंट की तरफ।